समय यस बेला 2:30 भइरहेछ श्रोता र अब सुनाउन लागिरहेका छौ नेपाली लोकनी आधुनिक गीत विविध कलाकारको स्वरमा प्रथममा स्वीकार्नुहोस् यो लोकगीत शब्द मोहन सिंह लोहागनको अनि संगीत योगेन्द्र घतानीको

0: आकाशवाणी को अब सुनो समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र प्रथमको सिद्धान्त भारतको द्रुत वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक विश्वसनीय विश्वशक्ति बन्नको लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोर दिनुभएको छ र मौसम विभागले आगामी दुई दिन असम, मेघालय, पश्चिम बंगालको उपहिमालय क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवधिमा 2 पद्म विभूषण, 7 पद्म भूषण र सहित कुल 65 पद्म विभूषण अलंकरण प्रदान गरिनेछ। भारतीय क्रिकेट टीमका खेलाड़ी रोहित शर्मा, गायक अलका याग्निक, अभिनेता

0: सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको अटल अक्षय ऊर्जा भवनमा नाफेडको लिलामी पोर्टल नाफेक्स .in को शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो मन्तव्य पोख्नु भएको हो। यस पोर्टलको शुरूआत पारदर्शिता प्रक्रियामा सुगमता बढाउनका लागि एक महत्वपूर्ण कदम हो।
1: नाफेड ने एक प्रकार से नाफिक्स .in, दृष्टि, ईआरपी और नाफेड कल्याण, ये चार पहलों की शुरुआत तो वो क्रांतिकारी इसलिए कि नाफेड जो 2014 में बंद होने की कगार पर आ गया था, आज नाफेड ये सारी पहल कर 500 करोड़ के मुनाफे के साथ, 30,000 करोड़ के टर्नओवर के साथ देश के 74 लाख किसानों की सेवा कर रहा है।
0: अल्पसंख्यक मामिला तथा मत्स्य पालन, पशुपालन तथा दुग्ध विकास कुरियनले केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले उहाँको राजीनामा तत्काल प्रभावका साथ स्वीकार गर्नुभएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोड दिनुभएको छ। नयाँ दिल्लीमा ब्रिक्स देशहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको 16 बैठकमा बोल्दै श्री डोभालले भन्नुभयो, गैर परम्परागत खतराहरू अब राष्ट्रिय सीमाहरू पार गरिसकेका छन्। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत ब्रिटेन व्यापक आर्थिक र व्यापार सम्झौताले भारतीय कृषकहरू, मछुवाहरू, कारीगरहरू र साना व्यापारीहरूलाई वैश्विक रूपमा व्यापार गर्न मदत गर्ने बताउनु भएको छ। यसले रोजगार पनि सिर्जना गर्नेछ। एक अंग्रेजी दैनिकको लेखमा वाणिज्य एवं उद्योग मन्त्री श्री गोयलले यस वर्षको जुलाई 15 लागू हुने यो भारतीय सामानहरूको पहुँच बढाउने बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले मौसममा एल निनोको प्रभाव र कृषिमा यसको प्रभावको समीक्षा गर्न आज नयाँ दिल्लीमा बैठक गर्नुभयो। बैठकमा धेरै राज्यहरूका कृषि मन्त्रीहरू, सचिवहरू, जिल्ला कलेक्टरहरू र अधिकारीहरू उपस्थित थिए। बैठकमा कम वर्षा भएमा आवश्यक तयारी, वैकल्पिक बाली योजना र कृषकहरूको हित रक्षाका विषयमा समेत चर्चा भएको थियो। मौसम विभागले आगामी 2 असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। यसरी नै हरियाणा, पंजाब, चण्डीगढ दिल्ली, उत्तराखण्ड, आन्ध्र प्रदेश, छत्तीसगढ गुजरात, तमिलनाडु, अण्डमान निकोबार द्वीप समूह, जम्मू कश्मीर र लद्दाखमा बिहिबारसम्म तेज हावा र चट्याङसहित सम्भावना रहेको छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक शक्ति बन्नका लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोड दिनुभएको छ र आगामी 2 असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: अब प्रस्तुत छ यो लोकगीत। नरेन्द्र गुरुङ, उत्तम प्रधान, रिमला मोक्तान अनि डेजी बराइलीको समूह स्वरमा।

प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ प्रधानमन्त्री आयोग भारतीय नौसेनाका अग्रिम मोर्चामा तैनात पोतहरू आईएनएस दुनागिरी आईएनएस संशोधक र आईएनएस अग्नि आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी भारतको समुद्री तयारी र स्वदेशी रक्षा क्षमताको लागि एक ऐतिहासिक क्षण नरेन्द्र मोदीले 21 जुन 2026मा पश्चिम बंगालको कोलकातामा भारतीय नौसेनामा तीन फ्रन्टलाइन प्लेटफर्महरू आईएनएस दुनागिरी एक उन्नत स्टिल्थ फ्रिग्रेन्ट

0: मनाइँदै आएको अन्तर्राष्ट्रिय योग दिवससँग मेल खाँदछ र उहाँले ऐतिहासिक भ्रमण गर्ने अवसर पाउँदा आफ्नो प्रसन्नता व्यक्त गर्नुभयो, जसले भारतको बौद्धिक, सांस्कृतिक र राष्ट्रिय पुनर्जागरणलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र शताब्दीदेखि समुद्री मार्गहरूको माध्यमबाट भारतलाई विश्वसित जोडेको छ। उहाँले भन्नुभयो, यो आयोजन आत्म सुरक्षित भारत र विकसित भारतको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा हो। श्री मोदीले 21 जुनलाई विश्वव्यापी रूपमा विश्व जल विज्ञान दिवसको रूपमा पनि मनाइन्छ भन्ने कुरा बताउनुभयो र भारतको सबैभन्दा उन्नत जल विज्ञान सर्वेक्षण जहाज INS संशोधक सोही दिनमा सञ्चालनमा आउनुलाई उल्लेखनीय संयोगको रूपमा वर्णन गर्नुभयो। भारतीय नौसेना, वैज्ञानिकहरू, इन्जिनियरहरू, कामदारहरू र देशका सबै नागरिकहरूलाई दिनुहुँदै उहाँले यो उपलब्धिले भारतको बढ्दो प्राविधिक र समुद्री क्षमतालाई प्रतिबिम्बित गरेको बताउनुभयो। बलियो समुद्री क्षमता बिना कुनै पनि राष्ट्र प्रमुख शक्तिको रूपमा उभिन सक्दैन। विकास, सुरक्षा र समृद्धि महासागरहरूसँग नजिकबाट जोडिएको छ। विश्वको अधिकांश व्यापार समुद्री मार्गहरू मार्फत सर्छ, जबकि विशाल विश्वव्यापी डेटा नेटवर्कहरू महासागरहरू मुनि सञ्चालन हुन्छन्। उहाँले आधुनिक संसारमा समुद्र शक्तिको महत्वलाई जोड दिँदै भन्नुभयो, प्रधानमन्त्रीले कि भारतले यो वास्तविकतालाई पूर्ण रूपमा बुझ्दछ र तदनुसार आफूलाई तयार गरिरहेको छ। 3 नौसेना प्लेटफर्महरूको सञ्चालन देशको बढ्दो क्षमता र सिपको प्रमाणको रूपमा INS विक्रान्तको सञ्चालनको सम्झना गर्दै उहाँले भन्नुभयो कि यसले भारतको समुद्री यात्रामा नयाँ अध्यायको सुरुवात गरेको छ र विश्वलाई भारतको बढ्दो नौसेना शक्तिको घोषणा गरेको छ। उहाँले INS विक्रान्तदेखि INS अग्नि, INS दुनागिरी र INS संशोधकको सञ्चालनसम्मको यात्रा नयाँ युद्धपोतहरूको कथा मात्र नभई भारतको बढ्दो आत्मनिर्भरताको प्रतिबिम्ब पनि भएको उल्लेख गर्नुभयो। 3 जहाजहरू स्वदेशी डिजाइन, निर्माण र नवप्रवर्तन प्रति भारतको प्रतिबद्धताको प्रतीक हुन्। उहाँले भन्नुभयो, भारतमा डिजाइन र निर्माण गरिएका जहाजहरूले भारतीय उद्योगहरूको प्रतिभा, भारतीय इन्जिनियरहरूको विशेषज्ञता र भारतीय कामदारहरूको कडा परिश्रम प्रदर्शन गर्दछ। प्रधानमन्त्रीले जोड दिनुभयो, क्षेत्रमा केवल खरिदकर्ता मात्र रहन चाहँदैन, राष्ट्रको सेनाको शक्ति विश्वव्यापी बजारमा यसको निर्भरताले मापन गर्न सकिँदैन, तर आत्मनिर्भर बन्ने क्षमताले मापन गर्न सकिन्छ। उहाँले भन्नुभयो, भारत एक उत्पादक र निर्माता बन्न चाहन्छ, कारण उत्पादन गर्ने राष्ट्रहरू विश्वव्यापी मञ्चमा निर्णायक खेलाडी बन्छन्। हालैका उपलब्धिहरूलाई उजागर गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि विगत केही वर्षहरूमा
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে, অর্থাৎ 711 কিলোহার্টজে, এবং একই সাথে নিউজ অন AIR অ্যাপের মাধ্যমে।
2: ওয়ার্ক ফ্রম হোম, হাই স্যালারি, শুধু একটাই ক্লিকে, আরে বাস,
3: অন্য ফাঁদে।
4: অচেনা অজানা লিঙ্কে কখনো ক্লিক করবেন না। RBI এ কথা বলে,
5: জেনে রাখুন, সতর্ক থাকুন।
1: আকাশবাণী শিলিগুড়ি, এখন গান পরম্পরা অনুষ্ঠানে তবলা বাজিয়ে শোনাবেন পণ্ডিত শঙ্কর ঘোষ।

आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक देवो भवको दृष्टिकोणका साथ नागरिकहरूलाई शासनको केन्द्रमा राख्न अधिकारीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। जीटीएको प्रशासनिक र वैधानिक संकटबारे 20 निर्वाचित सभासदहरूको महत्वपूर्ण बैठक आज दार्जीलिङमा सम्पन्न भएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले विभिन्न विभागीय अधिकारीहरूसित दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न क्षेत्रहरूमा सञ्चालन भइरहेका बुनियादी ढाँचा विकास परियोजनाहरूको प्रगतिबारे समीक्षा बैठक गर्नुभएको छ र सोसाइटी फर हाइल्यान्डर गाइड्स एण्ड पोर्टर्स वेलफेयर एसोसिएसनले रजत जयन्ती पालन गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। पद्म पुरस्कार देशको सर्वोच्च नागरिक सम्मानहरूमध्ये एक हो। यो पुरस्कार पद्म विभूषण, पद्म भूषण र पद्मश्री गरी तीन विधामा प्रदान गरिएको छ। साहित्य र शिक्षाका क्षेत्रमा पत्रकार पी नारायणनलाई पद्म विभूषण र समाज सेवाको निम्ति पूर्व न्यायाधीश केटी नारायणनलाई पद्म विभूषणले सम्मानित गरिएको छ। पूर्व टेनिस खेलाड़ी विजय अमृतराज, अभिनेता मामुटी र पार्श्व गायिका अल्का याग्निकलाई पद्म भूषण पुरस्कार प्रदान गरिएको छ। सरकारले यस वर्ष कुल 131 पद्म पुरस्कारहरूको घोषणा गरेको थियो, जसमा 5 पद्म विभूषण, 13 पद्म भूषण र 113 पद्मश्री पुरस्कार समावेश छन्। सन् 1954 स्थापना भएका यी पुरस्कारहरूको घोषणा प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा गरिन्छ। कला, साहित्य र शिक्षा, खेल, चिकित्सा, सामाजिक सेवा, विज्ञान र इन्जिनियरिङ, सार्वजनिक मामिला, व्यापार र उद्योग लगायत विभिन्न क्षेत्र र विषयहरूमा विशिष्ट र असाधारण उपलब्धिहरूको लागि यो पुरस्कार प्रदान गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक देवो भवको दृष्टिकोणका साथ नागरिकहरूलाई शासनको केन्द्रमा राख्न अधिकारीहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा नियुक्त आईएएसको 2024 ब्याचका 183 अधिकारी प्रशिक्षार्थीहरूसँग कुराकानी गर्नुभयो। श्री मोदीले युवा सिभिल सेवकहरूलाई 2047 विकसित भारतको लक्ष्यलाई केन्द्रमा राखेर काम गर्ने आह्वान गर्नुभयो। विकसित भारत 2047 परिकल्पना उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, आगामी दशकहरूमा हरेक नीतिगत र प्रशासनिक निर्णयको लक्ष्य विकसित भारत निर्माण गर्नु हो। मन्त्री शुभेन्दु अधिकारीले जनसंघका संस्थापक डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको बलिदान दिवसको अवसरमा श्रद्धांजलि अर्पित गर्नुभएको छ। आज बिहान एक ट्वीटमा मुख्यमन्त्री श्री अधिकारीले डाक्टर मुखर्जीलाई भारतको एकता र अखण्डताको रक्षाका लागि आफ्नो जीवन समर्पित गर्ने प्रखर राष्ट्रवादी नेताको रूपमा वर्णन गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा

0: भारतको एकता र अखण्डताको रक्षाका लागि आफ्नो जीवन बलिदान गर्ने राष्ट्रवादी नेता एवं जनसंघका संस्थापक पश्चिम बंगालका जनक एवं भारत केसरी डाक्टर श्यामा प्रसाद मुखर्जीको जीवन राष्ट्रिय हित सांस्कृतिक चेतना र भारतको अखण्डताप्रति अटुट प्रतिबद्धताको प्रतीक भएको बताउनु भएको छ। सिलगढ़ी नगर निगमको प्रशासकका रूपमा आईएएस अधिकारी आर विमलाले आज आधिकारिक रूपमा कार्यभार ग्रहण गर्नुभयो। बिहान 11 बजी उहाँलाई आयुक्त अश्विनी कुमार राई र अन्य अधिकारी तथा कर्मचारीहरूले स्वागत जनाए। त्यसपछि उहाँलाई भाजपाका पार्षद अमित जैन सहित अन्य जनप्रतिनिधिले पनि सम्मान जनाए। पदभार सम्हाल्ने बित्तिकै प्रशासक आर विमलाले अधिकारीहरूसँग बैठक गर्नुभयो। वर्षा मौसमलाई ध्यानमा राखी नगरमा पानी जम्ने समस्या समाधान गर्न सरसफाईमा माथि विशेष जोड़ दिने उहाँले स्पष्ट पार्नुभयो। पिउने पानी र स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो। उहाँले सबैको सहयोगमा काम अघि बढाउने बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल खबर। जीटीएको प्रशासनिक र वैधानिक संकटबारे 20 निर्वाचित सभासदहरूको महत्वपूर्ण बैठक आज दार्जीलिङमा सम्पन्न भएको छ। बैठकमा दार्जीलिङ पहाड़को वर्तमान राजनैतिक स्थिति अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा देखा परेका गम्भीर प्रशासनिक एवं वैधानिक संकट विषयमाथि विस्तृत चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका 20 जना निर्वाचित सभासदहरूमाझ आज सम्पन्न महत्वपूर्ण बैठकले आम जनभावनालाई शिरोपर राख्दै भावी दिनहरूमा जनप्रतिनिधिको धर्म निभाउने संकल्प गरेको छ। यसका साथै वर्तमान गतिरोध र संकटको निकासका निम्ति सम्भावित विकल्पहरूमाथि गहन मन्थन गरी कतिपय दूरगामी निर्णयहरू लिएको रिपोर्ट प्राप्त भएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज पीडब्ल्यूडी की प्रधान सचिव सुश्री अन्तरा आचार्य, जीटीए का प्रधान सचिव, दार्जीलिङ का जिल्ला अधिकारी तथा पीडब्ल्यूडी, एनएचएआई, एनएचआईडीसीएल र जीटीए का वरिष्ठ अधिकारीहरूसँग दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न क्षेत्रहरूमा सञ्चालन भइरहेका महत्वपूर्ण सड़क तथा पुल बुनियादी ढाँचा विकास परियोजनाहरूको प्रगतिबारे विस्तृत समीक्षा बैठक गर्नुभयो। एक रिपोर्ट।
1: बैठकमा अक्टोबर 2025 विनाशकारी पहिरोका कारण पूर्ण रूपमा ध्वस्त भएको दुधे पुलको पुनर्निर्माण कार्यसहित विभिन्न परियोजनाहरूको विस्तृत समीक्षा गरियो। स्थायी पुल फरवरी 2027 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैबीच गत साताको भारी वर्षाका कारण अस्थायी पुल पनि बगाएपछि विभागले भारतीय सेनाको सहयोगमा अस्थायी बेली पुल निर्माण गर्ने निर्णय गरेको छ, जुन आगामी 15 दिनभित्र सम्पन्न हुनेछ। बैठकमा रोहिणी खरसाङ सड़कलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनबाट लोक निर्माण विभागमा हस्तान्तरण गर्ने विषयमा पनि गम्भीर चर्चा भयो। यो सड़क क्षेत्रको आउजाउ, अत्यावश्यक वस्तुको डुवानी, पर्यटन, आपतकालीन सेवा तथा सर्वसाधारणको दैनिक यात्राका लागि अत्यन्तै महत्वपूर्ण जीवन रेखा हो। सांसद विष्टले भन्नुभयो, यसको मरमत तथा प्रवर्धन पीडब्ल्यूडीलाई हस्तान्तरण गरिएमा विभागको आर्थिक स्रोत, प्राविधिक दक्षता तथा संस्थागत क्षमता मार्फत अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेछ। सिलगढी, दार्जीलिङ, कालेबुङ तथा खरसाङमा बढ्दो ट्राफिक जामलाई न्यूनीकरण गर्न वैकल्पिक सड़क सञ्जालको विकासबारे पनि विस्तृत चर्चा गरिएको छ। उहाँले दार्जीलिङ र कालेबुङ जिल्ला अधिकारीहरूले जीटीए र पीडब्ल्यूडीका अधिकारीहरूसँग संयुक्त सर्वेक्षण टोली गठन गरी प्रस्तावित परियोजनाहरूको सर्वेक्षण सम्पन्न गर्दै कार्यान्वयन प्रक्रियालाई अघि बढाउने बताउनु भएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: सोसाइटी फर हाइल्यान्डर गाइड्स एन्ड पोर्टर्स वेलफेयर एसोसिएसनले दार्जीलिङ हिमालयको ट्रेकिङ र पर्यटन उद्योगमा समर्पित सेवाको 25 वर्ष पूरा भएको अवसरमा ठूलो उत्साह र गर्वका साथ आफ्नो रजत जयन्ती पालन गरेको छ। उक्त कार्यक्रममा पदयात्री, पर्यटन हितधारक सन्दकफू, सिंहलीला र दार्जीलिङ क्षेत्रका पदयात्रा उद्योगसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पर्वतीय

0: पर्यटनमा दशकौंदेखि अतुलनीय योगदान पुर्याउने अवकाश प्राप्त पथ प्रदर्शकहरूको सम्मान कार्यक्रम प्रमुख आकर्षण रहेको थियो। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक देवो भवको दृष्टिकोणका साथ नागरिकहरूलाई शासनको केन्द्रमा राख्न अधिकारीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। जीटीएको प्रशासनिक र वैधानिक संकटबारे 20 निर्वाचित सभासदहरूको महत्वपूर्ण बैठक आज दार्जीलिङमा सम्पन्न भएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले विभिन्न विभागीय अधिकारीहरूसित दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न क्षेत्रहरूमा सञ्चालन भइरहेका बुनियादी ढाँचा विकास परियोजनाहरूको प्रगतिबारे समीक्षा बैठक गर्नुभएको छ। र सोसाइटी फर हाइल्यान्डर गाइड्स एण्ड पोर्टर्स वेलफेयर एसोसिएसनले रजत जयन्ती पालन गरेको छ। आकाशवाणी खरसाङबाट सुन्नु हुँदै थियो समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।
2: आकाशवाणी सिलगढी अनुष्ठान सुनछेन मीडियम वेव 711 किलोहर्ट्जे एवं न्यूज ऑन AIR एपर माध्यम। एखन सुनबेन हिंदी छायाछबिर गानेर अनुष्ठान। प्रथम गानटी सुनबेन कलाकार छायाछबि थेके किशोर कुमारेर कण्ठे।

सुरुमा मुख्य समाचार। राष्ट्रपति द्वारा आज 131 पद्म पुरस्कार प्रदान। उपराष्ट्रपति र प्रधानमन्त्रीले डाक्टर श्यामा प्रसाद मुखर्जीको शहीद दिवसमा गर्नुभयो श्रद्धाञ्जली अर्पण। भारत र संयुक्त राज्य अमेरिका बीच आज उच्च स्तरीय व्यापार वार्ता शुरू। अनि हकीमा भारतीय पुरुष हकी टोलीको आज पाकिस्तानसँग खेल। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक सम्मान समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। देशको सर्वोच्च नागरिक पुरस्कार मध्ये एक पद्म पुरस्कार, पद्म विभूषण र पद्मश्री तीन विधामा प्रदान गरिन्छ। पत्रकार पी नारायणनलाई साहित्य र शिक्षा विधामा पद्म विभूषण, पूर्व न्यायाधीश केटी थमसलाई सामाजिक कार्यमा पद्म विभूषण र पूर्व टेनिस खेलाड़ी विजय अमृतराज, अभिनेता मामुट्टी र पार्श्व गायिका अल्का याग्निकलाई पद्मभूषण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष सरकारले कुल 131 पद्म पुरस्कार घोषणा गरेको थियो, जसमा 5 पद्म विभूषण, 13 पद्म भूषण र 113 पद्मश्री पुरस्कार समावेश छन्। पद्म पुरस्कार देशको सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक हो। यो पुरस्कार कला, साहित्य, शिक्षा, खेलकुद, चिकित्सा, सामाजिक कार्य, विज्ञान र इन्जिनियरिङ, सार्वजनिक मामिला र व्यापार तथा उद्योग लगायत विभिन्न क्षेत्र र विषयहरूमा विशिष्ट र असाधारण उपलब्धिहरूको लागि प्रदान गरिन्छ। आकाशवाणीले आफ्नो श्रृंखला पीपल्स पद्म अन आकाशवाणीको एक भागको रूपमा विशेष कार्यक्रमहरू प्रसारण गर्दछ। यी एपिसोडहरू मार्फत श्रोताहरूले पद्म पुरस्कार विजेताहरूको जीवन र योगदानको बारेमा अन्तर्दृष्टि प्राप्त गर्नेछन्। कार्यक्रमहरू आज 100.1 आकाशवाणी गोल्डमा प्रसारण हुँदैछ। यी कार्यक्रमहरू आकाशवाणीको न्यूज अन एआईआर एप र न्यूज अन एआईआर आधिकारिक युट्युब च्यानलमा पनि सुन्न सकिन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको शहीद दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा डाक्टर मुखर्जीलाई एक दूरदर्शी नेता, प्रख्यात शिक्षाविद र कट्टर देशभक्तको रूपमा वर्णन गर्नुभएको छ। प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल पोस्टमा डाक्टर मुखर्जीले आफ्नो जीवन देशको विकासमा समर्पित गरेको र उहाँको अटल विश्वास, सार्वजनिक जीवनमा साहस र राष्ट्रिय हित प्रतिको प्रतिबद्धताले पुस्तौं पुस्तालाई प्रेरणा दिइरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा संलग्न 2024 ब्याचका 183 जना आईएएस अधिकारी प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्दै नागरिक देवो भवमा जोड दिनुभयो। उहाँले अधिकारीहरूलाई नागरिकहरूलाई शासनको केन्द्रमा राख्न र युवा निजामती कर्मचारीहरूलाई विकसित भारत एक्ट 2047 तर्फ भारतको यात्राको नेतृत्व गर्न आह्वान गर्नुभयो। भारतले संयुक्त राज्य अमेरिका र इरान बीच भएको समझदारी पत्रको स्वागत गरेको छ।

क्रोएसियाले बिहान 4:30 बजे क्यानाडाको टोरन्टोमा पानामासँग खेल्नेछ अनि कोलम्बियाले भोलि बिहान 7:30 बजे समूह के को खेलमा डीआर कङ्गोसँग खेल्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपतिद्वारा आज 131 पद्म पुरस्कार प्रदान। उपराष्ट्रपति र प्रधानमन्त्रीले डाक्टर श्यामा प्रसाद मुखर्जीको शहीद दिवसमा गर्नुभयो श्रद्धाञ्जली अर्पण। भारत र संयुक्त राज्य अमेरिका बीच आज उच्च स्तरीय व्यापार वार्ता सुरु। अनि हकीमा भारतीय पुरुष हकी टोलीको आज पाकिस्तानसँग खेल। आकाशवाणीबाट समाचार पूरा भयो।